नमस्कार, आकाशवाणी गुवाहाटी महाबाहु समाचार सुन्नुहोस्। थर्क अधिकारीबाट मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले हिजो नयाँ दिल्लीमा केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणलाई भेट गरी हालैको बाढीमा राज्यमा भएको क्षयक्षतिको परिमाण र पुनसंस्थापन सन्दर्भमा जानकारी गराउनुहुन्छ। कर्तव्य भवनमा केन्द्रीय मन्त्रीसँग भएको यो भेटघाटको समयमा मुख्यमन्त्री डाक्टर शर्माले बाढी पीडित अञ्चलहरूको परिस्थिति र राज्य सरकारले ग्रहण गरेको व्यवस्थाहरूको विषय केन्द्रीय मन्त्रीलाई जानकारी गराउनुहुन्छ। बाढीले गर्दा भएको क्षयक्षतिको चलिरहेको जरिप र मूल्यायनको विषय उल्लेख गरी मुख्यमन्त्री डाक्टर शर्माले यो क्षेत्रमा केन्द्रीय सरकारको सहयोगिताको आवश्यकको

कुरो पनि व्यक्त गर्नुभयो। यो भेटको पछि मुख्यमन्त्रीले भन्नुभयो कि असमको समस्याहरूको विषय केन्द्रीय मन्त्रीले मनोयोग र संवेदनशीलताले सुन्नुको साथै यो कठिन समयमा केन्द्रीय सरकारको पूर्ण सहयोगिताको कुरो उल्लेख गर्नुभयो। मुख्यमन्त्री डाक्टर शर्माले भन्नुभयो कि राज्यको स्वार्थ र जनताको कल्याणको लागि केन्द्रीय सरकारको आन्तरिक सहयोगिता राज्य सरकारको शक्ति र आस्थाको गुरुत्वपूर्ण आधार हो। उहाँ भन्नुहुन्छ कि बाणे पीडित प्रत्येक परिवारलाई पुनः स्वाभाविक जीवन फर्काइ ल्याउने क्षेत्रमा केन्द्रीय सरकारको सहयोग अत्यन्त गुरुत्वपूर्ण रहनेछ। डाक्टर शर्माले यो क्षेत्रमा केन्द्रीय वित्त मन्त्रीको सकारात्मक दृष्टिभङ्गी र आश्वासनको लागि कृतज्ञता प्रकाश गर्नुभयो। राज्यको हालैको बाणीमा क्षतिग्रस्त विद्यालय विशेष गरी शिवसागर र सराइदेऊ जिल्लाका विद्यालयहरूको पुनरुद्धार र पुननिर्माणमा सहयोग अघि बढाउनको लागि तेल र प्राकृतिक ग्यास निगम लिमिटेड र असम राज्य दुर्योग व्यवस्थापना प्राधिकरणको बीच एउटा सम्झौतामा हस्ताक्षर भएको छ। दिसपुरको जनता भवनको हिजो ONGCL नयाँ दिल्लीको ग्रुप जेनेरल म्यानेजर नीरज कुमार बञ्चल र असम राज्य दुर्योग व्यवस्थापना प्राधिकरणका अतिरिक्त मुख्य कार्यवाही अधिकारी तथा राज्य दुर्योग व्यवस्थापना विभागका अतिरिक्त सचिव पराग कुमार काकतीले यो सम्झौतामा हस्ताक्षर गर्दछन्। यो बुझाबुझी सम्झौता अनुसार ONGCले शिवसागर र सराइदेऊ जिल्लाका विद्यालय लगायत बाढी क्षतिग्रस्त प्राय 650 विद्यालयको पुननिर्माण र पुनरुद्धारको लागि 20 कोटी रुपियाँको वित्तीय सहयोग अघि सार्नेछन्। श्रोताहरूले समाचार सुन्नुहुन्छ आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट। असम हाइड्रोकार्बन अन्वेषण उत्पादन र आपस्ट्रिम परिस्थिति तन्त्र विकास नीति 2026 हिजोदेखि कार्यकारी भएको छ। पेट्रोलियम र प्राकृतिक ग्यास दफ्तरका मन्त्री हरदीप सिंह पुरीले यो पदक्षेपको सराहना लिँदै भन्नुहुन्छ कि भारतको शक्ति सुरक्षा शक्तिशाली गर्ने दिशामा तथा प्रधानमन्त्री नरेन्द्र मोदीको शक्ति खण्डमा आत्मनिर्भरशील भारत दृष्टिभङ्गीलाई अघि लिएर जानेमा यो भयो उल्लेखयोग्य पदक्षेप। केन्द्रीय मन्त्रीले यो नीतिलाई स्वागत भन्नुभयो कि यो पदक्षेपले उत्तर पूर्वाञ्चललाई उन्नयनको दिशामा तीव्र गतिमा अघि बढाउने क्षेत्रमा साथै असमको हाइड्रोकार्बनको सम्भावनीयता खुला गर्नमा सहयोग हुनेछ। भारतको पेट्रोलियम उद्योगको जन्मदाता असम हालै देशको शक्ति यात्रालाई आत्मनिर्भरशील गर्ने क्षेत्रमा भूमिका पालनको लागि तत्पर भनी केन्द्रीय मन्त्रीले एउटा वार्तामा प्रकाश गर्नुहुन्छ। श्री पुरीले यो पदक्षेपलाई नेतृत्व दिएका लागि मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्मालाई धन्यवाद ज्ञापन गरी भन्नुहुन्छ कि यो नीतिले विनियोग आकर्षणको साथै राज्यमा तेल र प्राकृतिक ग्यासको अन्वेषण र उत्पादन तीव्र गर्नेछ। स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले 100 MBBS विद्यार्थीलाई नाम भर्नको अनुमति बङ्गाइगाउँ चिकित्सा महाविद्यालयलाई आनुष्ठानिक अनुमोदन जनाएको छ। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले हिजो सामाजिक माध्यमद्वारा यो कुरो प्रकाश गर्नुभएको छ। यसले गर्दा राज्यमा MBBS आसनको संख्या 1925 वृद्धि भएको छ। प्राय 3 वर्षपछि हिजो पुनः इम्फल दिमापुर गुवाहाटी आन्तर्राज्यिक यात्रु बस सेवा सुरु भएको छ। मणिपुरमा 2023 सनको 3 मेदेखि सुरु भएको गोष्ठी सङ्घर्षको परिप्रेक्ष्यमा लामो समयदेखि राज्य दुवै बीच आन्तर्राज्यिक बस सेवा बन्द भएको थियो। मेघालयको राजधानी सिलङमा गत बुधबार सङ्गठित हिंसात्मक घटनालाई लिएर असम र मेघालयमा सृष्टि भएको उत्तेजनापूर्ण परिस्थिति स्वाभाविक गर्नको लागि मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माको निर्देश अनुसार सीमान्त उन्नयन मन्त्री अतुल बराले मेघालयका उप मुख्यमन्त्रीसँग यो सन्दर्भमा छलफल गर्नुभएको छ। हिजो दिसपुरमा यो सन्दर्भमा संवाद माध्यमको अघि श्री बराले भन्नुभयो कि सिलङमा प्रतिवादको नाममा असममा वाहनमाथि चलाएको आक्रमण एकदमै दुर्भाग्यपूर्ण थियो। सुन्दै हुन्थ्यो समाचार पूरा भयो।

नमस्कार श्रोताबिन, हामी आकाशवाणी गुवाहाटीको महबुब शाखा अन्तर्गत नेपाली प्रसारण सेवाबाट बोलिरहेको छौँ। र श्रोताबिन, हाम्रो यो कार्यक्रम प्रसारण भइरहेको छ मिडियम एपको 411.5 मिटर, तदनुसार 700 किलो हर्ज र एफएम ब्यान्डको 101.6 मेगा हर्जमा। श्रोताबिन, समयले स्टुडियो घर अनुसार 3:20

0: मिनट र 57 सेकेन्ड भएको छ। यसको साथसाथै स्टुडियोमा म गङ्गा छेत्री र थर्का अधिकारीले सबै श्रोताहरूलाई एकचोटि पुनः स्वागत जनाउँदै सुरु गरिरहेका छौँ हाम्रा आजका कार्यक्रमहरू। श्रोताबिन आज साहित्यिक कार्यक्रम र साहित्यिक कार्यक्रम अन्तर्गत प्रस्तुत छ नवराज दाहाल र का केही स्व कविता वाचन र आउनुहोस् त पहिलो सुनौँ यो नवराज दाहालका केही कविता पाठहरू।
1: पहिलो कविताको शीर्षक छ मान्छेको जीवन। केही त छैन यो जीवनको आफ्नो भरोसा, कसले पो देला यो जीवनको अडेसा। जीवन हुँदै सबैलाई नै आफ्नो बनाउनु पर्छ, जब जीवनले बिदा लिन्छ सबैको मन रुन्छ। दुई दिनको मेला हो जीवन, आज यहाँ भोलि पारी, चाहनाको बाटो हेरी बसेका छौँ सबै वारी। चञ्चल चित्र मन हर्क बाजुन्जेल मात्रै, आफ्नो कल्पनाको सोचाइ त बहाना मात्रै। एक दिन त जान्छ जीवन यो संसारलाई छोडेर, पिन्जोडा तोडेर आउँदैन फेरि कहिले घुरेर। आज खाने छाकलाई भोलि खाना राख्छौँ, सायद भोलि त देख्न नपाई राति त जान्छौँ। कस्तो होला मानिसको जीवन, सबै आफ्नो बनाउन खोज्छौँ। धन दौलत प्यारा सक सन्तानलाई छाडी खोइ के बोलान्छौँ। आज बन्द भोलि बन्द आइरहेछ सबैको जाने दिन, लो म आशाले छोड्दिनँ मन त थाहै थिएन तँ जाने दिन। सोचाइ त हाम्रो लामो छ, आयु चाहिँ हाम्रो छोटो, संसारमा दुई दिनको भेटघाट मात्रै, सबैको मन आफ्नो धोको। सबैलाई नै आफ्नो ठानो, जीवन हुन्जेल मात्रै हो, मायामा उतरे सुगन्धी फिजाइदिउँ, संसार सबै त जाने त हो, सबै त जाने त हो। मान्छे राम्रो हुन्छ मरेपछि, सबैलाई बिरणा गाउँछन् अन्तिम दिन भनी हाँसी खुसी गरौँ, नत्र गुनासो रहन्छ। दोस्रो कविताको शीर्षक हो अधुरो जिन्दगी। हिजो आज केटाहरूले ठुलो ठुलो दाइजो खोज्ने, दाइजो नभेट्नमा श्रीमतीहरूलाई कुटपाट गर्ने, किन यस्तो अत्याचार, केही त नबुझ्ने, आफूलाई चाहेको सम्पत्ति चाहिँ त्यही ठुलो हुने। सुपरसिजको नाममा दिनु हलुवा गोरु, गद्रेसको नाममा लैन गइदिनुहरू। हलुवा गोरु दिने भए हलो जोत्न पाइयो, सुपरसिजमा बसेर कहाँ खाना पाइयो। ठुलो घर कि छोरी ल्याउँ त गफ ठुलो गर्छे, केही कुरा भनौँ भने माइततिर कुद्छे। माइतबाट आयो भने घरकै साँडे हुन्छे, केही काम हरायो भने टाउको दुखो भन्ने सोच्छे। आफ्नो बुढालाई चाहिँ गोठालाई जे ठान्ने, सासु ससुरसँग मुखमुखे बाँध्ने। कस्तो आयो आजकल बुहारीको हटन, यस्तै हो संसारमा सबैको बुहारीको मान्छन् वचन। तेस्रो कविताको शीर्षक छ मेरो कस्तो संसार। बाँचुन्जेलको मात्रै राम्रो मोटो भाटाको, मरेपछि तिमी हामी सबै माटो भयो। घमण्ड र अहङ्कार नगर परामी, जति मयो भने पनि हुन्छ खरानी। सुन चाँदी गहनाले नक्कल फुराउँछन्, मरेपछि सरी पोल्छन् गहना फुकाउँछन्। धनी मानी नरे धेरै नक्कल पारेर, कसले लगो सम्पत्ति टुप्लो पारेर। योगदेखि धनी मानी गर्छन् सलामी, मरेपछि लान्छन् फ्याँक्छन् आउँछन् मलामी। जब आउँछ जाने बेला यमराज आउँछन् लिन, प्यारा आफ्ना सागा सन्तान भेला हुन्छन् बिदा दिन। सबै फुल्यो कपाल मन त फुल्न मान्दैन, मन दोसो दसो जुट्टा खुट्टली जिउ तान्दैन। बासाको टोलामा लान्छन् खोलामा, धनर सम्पत्ति के गर्नु घरमै झोलामा। चौथो कविताको शीर्षक छ आयु उल्टा जमाना। हिजो आज केटीहरूले ब्युटी पार्लर खोज्छन्, उस्तै खालका केटा माग्न आए रेजेक गरी बस्छन्। बाबुआमालाई ढाँटेर लामो कपाल काट्ने, झिल्के खालका केटा देखे सुटुकी पहिला भाग्ने। हिजो आज केटीहरूले आफै केटा रोज्ने, आमाबाउले भनेको कुरा केही त नसुन्ने। घरको काम गर्न छोडी सहर सहर घुम्ने, होटलमा गएर चाउ ठन्डा खाने। केही कुरा भन्नु भने केही नसुन्ने, फरिया र चोरी लाउनेलाई गन्दै नगर्ने। केटा हो कि केटी हो सहरमा चिन्ने नसक्ने, सोझो साझो मान्छे देख्दा छक्कै पर्ने। हिजो आज बुढियामी मेक्सी लाउन थाले, साढे बलस पटुका चाहिँ गदेजभित्र हाले। कस्तो आयो परिवेश आजकलको दिन, अहिलेको परिवेश गएर आयो मरणको दिन। केटाले लाउने लुगाहरू लाइसके केटीले, केटाहरू छक्क परे केटीको चरित्रले। पञ्चम कविताको शीर्षक छ मेरो ज्वाइँ। ससुरालीमा ज्वाइँ कहिले नै छोरो हुन सक्दैन, छोरी चाहिँ अर्का सिंह

0: रोपे भने जयको केही भेलु हुँदैन। आकाशको तारा टिपेर ल्याउँछु भन्नेले बारीको फुल टिपेर पूजा गर्दैन। जिन्दगीभरि मायाले राख्छु भन्नेले त्यसको केही भरोसा हुँदैन। घमण्ड गरेपछिको पलाएको दया र सम्बन्ध लाएपछिको बिछोडेको माया, मरेपछि खाएको घिउ, सिजन सकेपछि छरेको बिउ, पानी पर्दा काम नलाग्ने छाता, आफूलाई परि आउँदा काम नलाग्ने नाता, फल फुलेको रुख चाहिँ आफै निउरिन्छ, ठाडो शिर भएर बाँच्ने त सुएको हाँगे त हुन्छ। छोटो कविताको शीर्षक छ आफ्नो नाता। दुःख र सुखको नाता मिसिएको दुई दिनको जिन्दगी हो, सबैलाई नै यो संसार छोडेर जान पर्ने, गरिबलाई नै पिर्छ धनीलाई नै पिर्छ, सबै पिरको नाता खपेर यो संसार चलाउनु परेको छ। सुन साथी हिरामती रोजी किन पाइन्छ, जन्म दिने आमा बाउ त कहाँ खोजी पाइन्छ, बाबुआमाले गुमुदेखि हुर्काई बढाइ गरे, जब तन्देरी हुन लागे तब टाटाडा सरे, घाम पानीको हावाले शरीर त निकै मौलाउँछ, आश लाग्दो शरीरलाई त कालाले बोलाउँछ, बाजुजेको परिवारको नाता मात्रै रहेछ, दुई दिनको जीवनमा सम्झना मात्रै भएछ, आमा बाउले जन्माएर गुमुदेखि टाढा छरियो, आफ्नो शरीरलाई आफूले थमाउन सकिनौ, सपना मात्रै छरियौँ, आफ्नो एउटा चाहना रहिरहन्छ मनमा, मरेपछि जाइ जाने जीवन कति दिनसम्म, पिरै माथिको चोट बोक्यौँ बाँचुन्जेलसम्म, मरेपछि जाइ जीवन कति दिनसम्म, मरेपछि छातीमाथि मुठी चामल राख्ने, बाँसाको डोलामा बनाई खोलातिर लाग्ने, एक दिन त जानै पर्छ संसार छोडेर, जान्छ जीवन उडेर आउँदैन फेरि घुरेर।
1: श्रोताहरूले दिन्जेल सुन्दै थियो स्वरजित केही कविता पाठहरू। श्रोताबिन कार्यक्रमको अर्को चरणमा प्रस्तुत छ नमिता देवीद्वारा स्वरजित लघुकथा।
2: नाम उसको सूर्यबहादुर मगर हो, उमेर यही 27-28 वर्ष पुगेको हुनुपर्छ। पुर्खा उसको नेपालको कोशी अञ्चलका थिए भने वर्तमान ठेगाना चाहिँ गुवाहाटीको 9 माइल हो। आजभन्दा लगभग 60 वर्ष अघि उसका पिता मनबहादुर साथी हर्केर मेघेको साथ लागेर असम पोसेका थिए। मनबहादुरका दुवै साथी पहिले पनि असम आएका थिए र उनीहरूको मुखबाट असमको प्राकृतिक सौन्दर्य र यहाँको उब्जाउ जमिन अनि आयस्ताको धेरै बाटो रहेको कुरा सुनेर मनबहादुरले आफ्नो मन बाँध्न नसकी दुवैको साथ लागेर असम पसेको हो भन्न सकिन्छ। तर सुनाइ र आँखाको देखाइमा धेरै फरक हुन्छ। गुवाहाटीको 9 माइल आइपुगेपछि त्यहाँ गोठको गोठालो हुन बाहेक उसले आयस्ताको अरू कुनै बाटो देखेनन्। यति टाढो आएर अब के गोठको गोठालो जागिर खानु, उसलाई मनमनै हर्केर मेघेमाथि झनक्क रिस पनि उठ्दछ। तर आइहाल्यौँ जब केही न केही त गर्नै पर्यो, जसै तसै नेपाल फर्किने रुपियाँको जोगाड गर्न पाएँ भने त मलाई पुगिहाल्छ भन्ने विचारले ऊ बम बहादुरको घरमा गोठालो जागिर खान पुग्छ। भन्छन् सरकारी जागिर खान त नसिबमा लेखिएको हुनुपर्छ। मनबहादुरको जीवनमा पनि यस्तै हुन पुग्छ। एक दिन घाँस काट्न भनी बाटै बाटो 9 माइलबाट 11 माइल आइरहेको बेला मनबहादुरको दुईजना पल्टनका जवानसँग जम्का भेट हुन्छ। मनबहादुरलाई देखेर एकजना जवानले उसलाई बोलाउँदै सोध्यो, गोर्खा हो क्या? मनबहादुर